उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354299997। फेरि एकपल्ट सुन्नुहोस्, 0354299997। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

0: अहिले सुन्नुभयो बिनम सिंहको आवाजमा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। छत्तीसगढकी प्रसिद्ध पाञ्जवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाइजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। पश्चिम एसियाली द्वन्द्वमा युद्धविरामपछि होर्मुजको जलडमरू हुँदै प्राकृतिक ग्यास आपूर्ति पुनः शुरू भएपछि यो निर्णय गरिएको हो। एक सूचनामा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले प्राकृतिक ग्यास आपूर्ति नियमन आदेश 2026 संशोधन गरेको बताएको छ। यो संशोधनले सरकारलाई घरेलु रूपमा उत्पादित प्राकृतिक ग्यास र आयातित एलएनजीको आवन्टन प्राथमिकता दिन अनुमति दिने विशिष्ट आपतकालीन प्रावधानहरू हटाउँछ। होर्मुजको जलडमरू हुँदै एलएनजी यातायातमा अवरोध आएपछि यस वर्षको मार्चमा आवश्यक वस्तु अधिनियम अन्तर्गत आपतकालीन आदेश जारी गरिएको थियो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले सोसियल मिडियामा भ्रामक र गलत रिपोर्टहरू भनेर खारेज गरेको छ, जसमा भूटानले भारतबाट E20 पेट्रोल आयात गर्ने प्रस्ताव अस्वीकार गरेको दावी गरेको छ। मन्त्रालयले भूटानमा E20 पेट्रोल निर्यात गर्ने कुनै प्रस्ताव नआएको बताएको छ। मन्त्रालयले नागरिकहरूलाई मन्त्रालय र तेल विपणन कम्पनीहरूबाट प्राप्त आधिकारिक जानकारीमा मात्र भरोसा गर्न आग्रह गरेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। भिडियो कन्फरेन्सिङ मार्फत मन्त्रीले यस मिशन अन्तर्गत राज्यहरूलाई 25,000 करोड रुपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभयो। उहाँले मनरेगा कार्यान्वयन गर्न 3 वर्षभन्दा बढी समय लागे पनि विकसित भारत मिशन एकै दिनमा देशभरि फैलिएको उल्लेख गर्नुभयो। श्री चौहानले विकसित भारतको दृष्टिकोणलाई द्रुत गतिमा अगाडि बढाउन यस अधिनियम अन्तर्गत आगामी 5 वर्षमा 2,86,000 पञ्चायतहरूमा 7.5 लाख करोड भन्दा बढीको लगानी गरिने बताउनुभयो।
2: मनरेगाको पुरै देशमा लागू गर्नेमा 3 साल लगे थे, लेकिन मुझे आप सब पर गर्व है। 1 साल 2 साल नहीं, पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई। 100 दिन नहीं, अब 125 दिन रोजगार, 5 साल में 7.5 लाख करोड़ से ज्यादा की राशि 2,86,000 पंचायतों में ठीक से लग गई तो गांव संपूर्ण विकसित हो जाएंगे, समृद्ध और विकसित गांव का निर्माण हो जाएगा।
1: विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले भोलिदेखि जेनेभामा शुरू हुने संयुक्त राष्ट्रसंघको एआई गभर्नेन्स सम्बन्धी विश्वव्यापी संवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ कि एआई गभर्नेन्स सम्बन्धी विश्वव्यापी संवाद एक सार्वभौमिक बहुहितधारक संयुक्त राष्ट्र मञ्च हो, जुन महासभाको प्रस्ताव अन्तर्गत स्थापित भएको थियो। यो विश्वव्यापी डिजिटल सम्झौतापछि स्थापित गरिएको थियो, जुन सितम्बर 2024 भविष्यको लागि को एक भागको रूपमा अप्नाइएको थियो। मन्त्रालयले उल्लेख गरेको छ, यो विश्वव्यापी संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र बहुसरकारवाला प्रयासहरूको पूरक एवाई गभर्नेन्सलाई अगाडि बढाउने एक अधि

स्तरीय अवसर प्रदान गर्दछ। वैज्ञानिक समाज पारदर्शिता जवाबदेहिता र बलियो मानव निरीक्षणलाई प्रवर्धन गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलसँग काम गर्दै संवादले एआई प्रणालीलाई दिगो विकासतर्फ डोहोर्याउन क्षमता निर्माणमा सहयोग गर्नेछ। गत वर्ष अगस्तमा अपनाइएका शर्तहरू अनुरूप सह अध्यक्षले यस वर्ष फरवरीमा नयाँ दिल्लीमा आयोजित एआई प्रभाव शिखर सम्मेलनमा एक व्यक्तिगत परामर्श समावेश गरेको थियो। जेनेभामा हुने दुई दिने ग्लोबल एआई संवादमा एआई सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ। यो प्रतिवेदनले एआईको क्षमता उदयमान अवसरहरू र जोखिमहरूको पहिलो स्वतन्त्र वैज्ञानिक मूल्याङ्कन प्रदान गर्नेछ। सामाजिक सञ्जाल साइट्स इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतहरूका अनुसार सरकारले इन्स्टाग्रामलाई यस्ता सामग्रीहरूको प्रचार गर्ने अथवा पहुँचलाई सहज बनाउने सबै विज्ञापन र सामग्रीहरू रोक्न आदेश दिएको छ। इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालयले मेटाबाट 7 दिनभित्र विस्तृत स्पष्टीकरण मागेको छ। सरकारले प्लेटफर्मले भारतको मध्यस्थ सुरक्षा दिशानिर्देशको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिरहेको छ। भारतको डिजिटल कानून अन्तर्गत अश्लील सामग्री र बाल यौन शोषण सामग्रीको वितरण एक अपराध हो। यसअघि मन्त्रालयले इन्स्टाग्राममा बाल यौन शोषणलाई प्रवर्धन गर्ने आपत्तिजनक सामग्रीहरू प्रदर्शन भइरहेको संकेत गर्ने रिपोर्टहरूको बारेमा जानकारी लिएको थियो र अधिकारीहरूलाई मेटाबाट प्रतिक्रिया माग्न निर्देशन जारी गरेको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। छत्तीसगढकी प्रसिद्ध पाञ्जवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ। उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो र रायपुरको एम्समा उपचाररत हुनुहुन्थ्यो। छत्तीसगढका राज्यपाल रामेन डेका र मुख्यमन्त्री विष्णु देव साईले डाक्टर तिजन वाईजीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध पाण्डवनी गायिका तिजन वाईजीको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले तिजन वाईजीले आफ्नो शक्तिशाली आवाज र प्रस्तुतिको अद्वितीय शैली मार्फत महाभारतका कथाहरूलाई मञ्चमा जीवन्त बनाएको बताउनुभयो। यसै गरी उपराष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा तिजन वाईजीले आफ्नो उल्लेखनीय आवाज, शक्तिशाली प्रदर्शन र असाधारण कलात्मकता मार्फत भारतको समृद्ध लोक संस्कृति परम्पराहरू विशेष गरी महाभारतका कालातीत कथाहरूलाई जीवनका सबै क्षेत्रका मानिसहरूसम्म पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व केन्द्रीय मन्त्री रामविलास पासवानलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रामविलास पासवानले समाजका वञ्चित र कमजोर वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। गृहमन्त्री अमित शाहले भन्नुभयो, श्री पासवानले आफ्नो सम्पूर्ण जीवन गरीबहरूको कल्याणको लागि समर्पित गर्नुभयो। यसै गरी रक्षा मन्त्रीले श्री पासवानले आफ्नो जीवन सामाजिक न्याय, लोकतान्त्रिक मूल्यहरू, अनुसूचित जाति, पछौटे वर्ग र समाजका अन्य वञ्चित वर्गहरूको अधिकारको सङ्घर्षको लागि समर्पित गरेको बताउनुभयो। मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। गुजरात, कोकण, गोवा, मध्य महाराष्ट्र र उडिसामा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तीसगढ, पूर्वी मध्य प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, तेलङ्गाना र विदर्भमा पनि मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। आसाम, मेघालय, तटीय आन्ध्र प्रदेश, पश्चिम बंगालको उपहिमालय क्षेत्र, हिमाचल प्रदेश, केरला र माहेमा भारी वर्षा हुने अनुमान गरिएको छ। मराठवाडा, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तामिलनाडु, पुडुचेरी, कराईकाल, उत्तराखण्ड र पश्चिम राजस्थानमा पनि यस्तै मौसम अवस्था रहने सम्भावना छ। आज दिल्लीमा सामान्य वर्षाको पूर्वानुमान गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इन्डोनेसिया भ्रमणले दुई राष्ट्रहरूबीचको विद्यमान सम्बन्धलाई बलियो बनाउने र सहयोगका नयाँ क्षेत्रहरूको लागि बाटो खोल्नेछ। आज जकार्तामा आकाशवाणीसँग कुराकानी गर्नुहुँदै इन्डोनेसियाको लागि भारतका राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो, प्रधानमन्त्री मोदीको भ्रमणले भारत र इन्डोनेसिया बीच सहयोगका लागि धेरै नयाँ बाटाहरू खोल्नेछ, जसले यी दुई प्रमुख राष्ट्रहरूबीच बलियो सम्बन्ध र बढ्दो आर्थिक संलग्नतालाई स्पष्ट

0: मा प्रदर्शन गर्दछ। यो समाचार युट्युबमा एटीआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 सुरु भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। छत्तीसगढकी प्रसिद्ध पाण्डवनी गायिका तथा पद्मविभूषणले सम्मानित डाक्टर तिजन वाइजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोतालाई अब सुनाइरहेछौँ लोकगीत सुचिता खातीको आवाजमा।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बज्यो। अब यहाँलाई मनोरञ्जन गराइरहेछौँ फिल्म सङ्गीतबाट।

0: फिल्म संगीतको प्रस्तुतिपछि अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। भारतले आफ्नो ब्रिक्स अध्यक्षता अन्तर्गत 6 अनि 7 जुलाईमा गुवाहाटीमा ब्रिक्स लागू औषध प्रतिरक्षा एजेन्सीहरूको प्रमुखहरूको बैठक आयोजना गर्नेछ। बैठकमा ब्रिक्स सदस्य राष्ट्रहरूका प्रमुख र वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। बैठकको उद्देश्य सदस्य राष्ट्रहरूबीच संस्थागत निरन्तरतालाई सुदृढ पार्नु र लागू औषध नियन्त्रण एजेन्सीहरूबीच परिचालन सहयोगलाई अझ प्रति प्रवर्तन गर्नु रहेको छ। विगत केही वर्षहरूमा विश्वव्यापी लागु औषध तस्करी परिदृश्य द्रुत रूपमा परिवर्तन भइरहेको छ। सिन्थेटिक लागु औषध, नयाँ मनोवैज्ञानिक पदार्थ, डार्कनेट मार्फत तस्करी र क्रिप्टो करेन्सीमा आधारित वित्तीय लेनदेन जस्ता प्रविधिहरूले जटिल अन्तर्राष्ट्रिय चुनौतीहरू खडा गरेका छन्। यसैबीच ब्लकचेन प्रविधिहरू, डेटा विश्लेषण र वित्तीय खुफिया तन्त्रमा भएको प्रगतिले अन्तर्राष्ट्रिय सहयोग र समन्वित कार्यान्वयन कार्यको लागि नयाँ अवसरहरू प्रदान गरेको छ। भारतले ब्रिक्स देशहरूको यो बैठकलाई संवाद केन्द्रित प्लेटफर्ममा सञ्चरित र परिणाम उन्मुख सहयोगी संयन्त्रको रूपमा गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा हेरेको छ। बैठकमा उदयमान लागु औषध खतराहरू विरुद्ध सञ्चालन, समन्वय, गुप्तचर साझेदारी, क्षमता निर्माण र सामूहिक कार्यलाई बलियो बनाउनमा विशेष जोड दिइनेछ। असम सरकारका मन्त्री पीयूष हजारिकाले असम प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईमाथि व्यङ्ग गर्दै प्रदेश अध्यक्षको रूपमा उनको निरन्तर कार्यकाल भाजपाको लागि प्लस पोइन्ट रहेको बताउनु भएको छ। श्री हजारिकाले हिजो राति एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै यस्तो बयान दिनुभएको हो। श्री हजारिकाले भन्नुभयो, विगतमा कङ्ग्रेस चुनावमा लजास्पद हारपछि प्रदेश अध्यक्षहरूले राजीनामा दिने परम्परा रहेको छ, तर गौरव गोगोईको राजीनामाको माग म गर्दिन। उहाँले भन्नुभयो, गौरव गोगोईले हारको राजीनामा नदिएर त्यो परम्परालाई तोडेका छन्। श्री हजारिकाले गौरव गोगोईको अध्यक्षको रूपमा निरन्तर कार्यकाल भाजपाको लागि राजनीतिक रूपमा लाभदायक साबित भएको बताउनु भएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरूमा बाल जीवन दुर्व्यवहार र शोषण सामग्रीको प्रसारलाई लिएर सरकारले मेटालाई कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतका अनुसार सरकारले इन्स्टाग्रामलाई त्यस्ता सामग्रीहरूको प्रसार र पहुँचलाई सहज बनाउने सबै विज्ञापन र सामग्री ब्लक गर्न आदेश दिएको छ। इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयले 7 दिनभित्र मेटाबाट विस्तृत स्पष्टीकरण मागेको छ। सरकारले प्लेटफर्मले भारतको मध्यस्थकर्ता सुरक्षा दिशानिर्देशहरूको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिरहेको छ। भारतमा डिजिटल कानुन अन्तर्गत प्रोनोग्राफी र बाल्य यौवन दुर्व्यवहार सामग्रीको वितरण एक फौजदारी अपराध हो। प्रशासनले असमको कुमार भास्कर वर्मा पुलमा नयाँ प्रतिबन्ध लगाएको छ। नयाँ निर्देश अन्तर्गत अब पुलमा सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। प्रशासनले पुलमा सवारी साधन पार्किङ गर्न र फोटो खिच्न वा भिडियो बनाउन पनि निषेध गरेको छ। मानिसहरूलाई नियमहरूको बारेमा जानकारी गराउन पुलमा उभिन पाइँदैन, फोटो खिच्न पाइँदैन जस्ता साङ्केतिक तस्विरहरू जडान गरिएको छ। प्रशासनले नयाँ नियम उल्लङ्घन गर्नेहरू विरुद्ध कडा कारवाही गरिने स्पष्ट पारेको छ। सुरक्षा र ट्राफिक व्यवस्था कायम राख्न अधिकारीहरूले जनतालाई नियमहरू पालन गर्न अपिल गरेका छन्। मणिपुर पुलिस र केन्द्रीय सुरक्षा बलले आतंककारी लागु औषध तस्कर र अन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध निरन्तर कारवाही गरिरहेका छन्। आन्तरिक र दुर्गम क्षेत्रहरूमा लुकाएका हतियार र गोला बारुद बरामद गर्न पनि ठूलो अभियान चालिरहेको छ। मणिपुर पुलिस मुख्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, विगत 24 घण्टामा विभिन्न कारवाहीहरूमा ठूलो मात्रामा अवैध हतियार बरामद गरिएको छ, जबकि अवैध जबरजस्ती असुलीमा संलग्न आतंकी कार्यहरूलाई पक्राउ गरिएको छ। जोरहाट वन डिभिजनका वनकर्मी 2 मोन्टु हजारिकालाई दुर्व्यवहारको आरोप लगाएको फोन वार्ता सामाजिक सञ्जालमा भाइरल भएपछि निलम्बन गरिएको छ। स्रोतका अनुसार अडियो क्लिप असमका वन मन्त्री जयन्त मल्लबरुआको ध्यानमा आएको थियो, जसले विभागलाई तुरुन्तै कारवाही गर्न निर्देशन दिनुभएको थियो। मन्त्रीको निर्देशनमा जोरहाट डिभिजनका डिभिजनल वन अधिकारीले

0: विभागीय कार्यवाही पूरा नभएसम्म तत्काल प्रभावले वनकर्मी दुई मोन्टो हजारीकालाई निलम्बन गर्ने आदेश जारी गरेका छन्। यो जानकारी आज वन विभागद्वारा जारी आधिकारिक विज्ञप्तिमा साझा गरिएको छ। मौसम विभागले केही दिनसम्म देशको अधिकांश क्षेत्रमा भारी वर्षा जारी रहने अनुमान गरेको छ। विभागले असम, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरामा वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नसीब चलता है तुमसे मिलकर ना जाने क्यों। I am not an actor by ambition. I am an actor by compulsion.
3: नमस्कार। संसारमा यस्ता धेरै उदाहरणहरू छन् कि यदि जुन कुरोलाई मनभित्रबाट नै गर्छु भनेर चिताए त्यो अवश्य नै पुरा हुन सक्छ। हुन त त्यस्ता धेरै उदाहरणहरू छन्। तर आज म एक यस्ता व्यक्ति अभिनेताबारे तपाईँहरू अघि जानकारी राख्न गइरहेको छु जसले बलिउडदेखि बाहिरका हुँदै पनि त्यस्ता बलिउडका स्थापित अभिनेताहरूको एक छत्र राज्यलाई अथवा राजलाई डगमगाइदिएका थिए अथवा भनौँ त्यस शीर्ष स्थान प्राप्त गरेका थिए जुन प्रत्येक बलिउड अभिनेता अभिनेत्रीको हुने गर्छ।
2: शहरका गार्डन, यो रोड, ये झाड, ये सब मेरे दोस्त हैं। कभी ना कभी मुझे बैठने दिया, सोने दिया।
4: दीवारों पर दस्तक देते रहिएगा, दीवारों में दरवाजे बन जाएंगे।
2: मैं बोलता हूँ आपने सिर्फ जिंदगी का कवर देखा है।
5: मिलान सिंह जी ने मुझे देखा और मेरा फिल्मी में बना।
6: उसके बाद मुझे कोई फिल्मी नहीं मिली थी दो साल तक।
5: सफर शुरू हुआ नेशनल अवार्ड।

मानिसको जीवनमा कहिलेकाहीँ यस्तो स्थिति आउँछ कि गर नत्र मर। कतिले दोस्रो विकल्पलाई रोज्छन् त कतिले पहिलोलाई। यस्तो व्यक्तिले दृढ सङ्कल्प लिई अघि बढ्छन् र सबैभन्दा पहिला नै नमर्ने गर्छन्। तपाईँ हामी बलिउडका धेरै गसिपहरू सुन्ने गर्छौँ। यहाँ बलिउड बाहिरबाट आएका कलाकारहरूलाई त्यति महत्त्व अनि इज्जत दिँदैन जुन बलिउडका घरानाहरूले पाउने गर्छ। यही कारण बलिउडले केही समय अघि एक प्रतिभाशाली युवा अभिनेतालाई गुमाउनु पर्यो। बलिउडको भाषामा नै भन्नु हो भने नेपोटिज्मको शिकार भए तिनी। तर आज नेपाली प्रसारण सेवाको यस अङ्कमा हामी एक यस्ता अभिनेता कलाकार बारे जान्ने जो 1980 दशकमा यसै नेपोटिज्मको शिकार भएका थिए। तर तिनले माथि उल्लेखित विकल्प मध्ये दोस्रोलाई रोजे र आज तिनी एक सफलतम अभिनेताको सूचीमा गनिन्छन्। तिनी विरुद्ध हुने षड्यन्त्रहरूलाई तिनले आफ्नो शक्ति बनाए।

बलिउडमा काम गर्ने इच्छा अथवा जुनूनमा यस अभिनेताले धेरै मेहनत गरे, यहाँसम्म कि अभिनेत्रीको स्पट बोय पनि भए। काम माग्न जाँदा निर्माता निर्देशकको अपमान पनि सहनु पर्यो, अनि यतिका गर्दा गर्दै पनि कहीँ काम भने उनले पाएन। सिनियर कलाकारहरूद्वारा तिनलाई तिरस्कार नै प्राप्त भयो, जबकि सिनियर कलाकारहरूबाट हौसला अनि सहयोग मिल्न पर्ने थियो। तर भनिन्छ नि, ईश्वरको घरमा ढिलो हुन सक्छ तर तिनले कसैलाई पनि खाली हात भने फर्काउँदैनन्। यस कलाकारसित पनि यस्तै भयो। जुन अभिनेत्रीले तिनलाई स्पट बोयको रूपमा हाँसोको पात्र बनाएका थिए, पछि यिनै कलाकारसित धेरै फिल्महरूमा अभिनेत्रीको रूपमा काम गरे। हामी बात गरिएका छौँ सबैको प्यारो डिस्को किङ दादा

0: মিথুন চক্রবর্তীকে।
1: नसीब चलता है तुमसे मिलकर ना
0: जाने क्यों। जब मिथुन बलिउड को संसार में चमकिए तब जुन निर्माता निर्देशक तीन को रंग रूप को कारण तिरस्कार गरेका थिए तीन निर्माता निर्देशक पछि तीन को घर अघि तीन आफ्नो फिल्म में लिन लाइन लगाएर बस्थे। एक समय बलिउड का त्यस्ताका नामी अभिनेताले मिथुनलाई हेरेर निर्माता निर्देशकसित जो पनि व्यक्तिलाई फिल्ममा किन लिएको भनी प्रश्न उठाएका थिए। तर तिनले यो भुलिए कि समय सबैको आउँछ, प्रतीक्षा गर्न सक्नुपर्छ। फेरि पछि त्यस्तै भयो। त्यस अभिनेताद्वारा अभिनीत फिल्मलाई मिथुनको नाममा निर्माताहरूले बिक्री गरे। बेङ्गाल टाइगर मिथुन विरुद्ध षड्यन्त्र भए पनि मिथुनले त्यसको जवाब आफ्नो फिल्महरूद्वारा दिए। जान्नेछौ मिथुन बारे अरू धेरै कुरा हाम्रो साथमा रहनुहोला। अनि यस गरी तपाईँहरूको साथमा छु म निर्मल गुरुङ, लिएर कार्यक्रम विश्वमा हामी।

मिथुन बलिउडमा काम गर्ने इच्छा राखे जब बम्बई आए तब भगवानको रूपमा मिथुनको अघि आए एक व्यक्ति नाम थियो गौतम गुहा जो निर्माता निर्देशक दुलाल गुहाको छोरा थिए अनि त्यस समय दुलाल गुहा दो अन्जाने फिल्ममाथि काम गरिरहेका थिए अनि त्यस फिल्ममा प्रथमपल्ट अमिताभ बच्चन र रेखा काम गरिरहेका थिए साथी गौतम दुहाको कारण मिथुनले यस फिल्ममा एउटा सानो भूमिका पाए र सम्पूर्ण फिल्ममा तिनको एउटा मात्र संवाद थियो यसको अतिरिक्त यस फिल्मको समय मिथुनलाई अमिताभ र रेखाको असिस्टेन्टको रूपमा पनि खटाइएको थियो तर जब समयले करवट लियो यिनै रेखासित मिथुनले एक लिड एक्टरको रूपमा धेरै फिल्महरूमा काम गरे

0: गरौं त्यस फिल्म निर्माता निर्देशकको जसले मिथुनको रङको लागि अथवा उसको रङरूपको लागि तिनलाई खिसी गरेका थिए। ती निर्माता निर्देशक थियो मनमोहन देसाई। स्ट्रगलको समयमा मिथुन जब मनमोहन देसाईको स्टुडियोमा पुगे तब देसाईले मिथुनलाई हेरेर खाना खाएको छैनस् होला भने 10 रुपियाँ दिएका थिए। मिथुनलाई तिनको यो कुरा मन परेन र त्यहाँबाट फर्के। तर जब तिनै निर्माता निर्देशक मनमोहन देसाई अमिताभसित फिल्म बनाइरहेका थिए तर फिल्म बिक्री भइरहेका थिएनन् तब एउटा डिस्ट्रिब्युटरले तिनलाई सल्लाह दिए कि मिथुनलाई फिल्ममा लिए फिल्म बिक्री हुनसक्छ भनी बताए। मनमोहन देसाई एक प्रोफेसनल निर्देशक थिए र तिनले तुरन्त मिथुनलाई फिल्ममा लिए। त्यो फिल्म थियो गङ्गा जमुना सरस्वती। यस्तो घटनाहरू धेरै छन् जुन व्यक्तिहरूले मिथुनलाई तिनको सङ्घर्षको दिनमा तिरस्कार गरे तर पछि तिनी निर्माता निर्देशक अभिनेताहरूले मिथुनको बैशाखीले आफ्नो फिल्म पर्दामा उतारे। हेर्दा हेर्दै मिथुन बलिउडको एक सफलतम र नम्बर वान अभिनेता बने। जब मिथुन चक्रवर्तीको फिल्महरू धडाधड हिट भइरहेको थियो तब बलिउड दुई भागमा विभाजित थियो। एउटा मिथुनलाई नम्बर वान अभिनेता मान्न तयार थिएनन् त अर्को जो मिथुनलाई पहिलादेखि नै नम्बर वान भनिसकेका थिए।
1: एक मशिया दिन राम की तरफ से शेर का मतलब समझने वाले लोग उसके पंजों पर शक

समय केही निर्माता निर्देशकहरूले मिथुनलाई बयकट जस्तो गरेका थिए, तरै पनि मिथुनले त्यसको कुनै वास्ता गरेनन् र आफ्नो काम लगनसित गरे। त्यस समय मिथुनको सालमा 8-10 फिल्महरू प्रदर्शित हुने गर्थ्यो।

अनि ती फिल्मबाट मिथुनले त्यस समय समकालीन सुपरस्टार भन्दा पनि बेसी कमाउने गर्थे। यसै कारण हुन सक्छ कि ईर्ष्याको कारण ठुल्ठुला ब्यानरको साथ निर्माता निर्देशकहरूले तिनलाई आफ्नो फिल्ममा लिएनन्। तरै पनि मिथुनले ठुल्ठुला हिट फिल्महरू लगातार दिने रहे। तर मिथुनको विरुद्ध षड्यन्त्र भयो। जस्तै हिट फिल्म भए पनि एवार्डहरू भने ती फिल्म

अभिनयको दृष्टिकोणले पनि मिथुनको करियरको सबैभन्दा उत्कृष्ट फिल्म सितारा नै मानिन्छ। तरै पनि यस फिल्मको निम्ति मिथुनलाई कुनै एवार्ड प्रदान गरिएन। सितारापछि मिथुनले अर्को सुपर डुपर हिट दिए हम पाँच। फिल्ममा अन्य धेरै कलाकारहरू भए पनि यो फिल्म मिथुनको फिल्म भनेर नै चिनिन्छ। त्यसपछि एउटा यस्तो फिल्म प्रदर्शित भयो जसले मिथुनलाई रातोरात सुपरस्टार बनाइदियो। यो चलचित्र देशमा मात्र होइन तर विश्वका धेरै देशहरूमा पनि प्रदर्शित भयो अनि सफलताको झन्डा गाडे। तर दुर्भाग्यवश विदेशमा सफलताको यस्तो सबै रेकर्डहरू तोड्ने यस फिल्मलाई कुनै एवार्ड दिएन। त्यसपछि मिथुनको अर्को फिल्म आयो प्यार झुक्ता नहीं। भनिन्छ अथवा मानिन्छ कि यो फिल्मको विशेषता के रह्यो भने कतिपय न्यायालयमा जुन पनि दम्पतिले पार पाछुके अर्थात् डिभोर्सको अर्जी गरेका थिए तिनीहरूलाई यो फिल्म हेर्न भने न्यायाधीशले भन्ने गर्थ्यो। भनिन्छ त्यस समय यो फिल्म हेरेर डिभोर्सको केसहरू धेरै कम भएको थियो अरे। यस्तो ब्लकबस्टर हुँदा हुँदै पनि फिल्मलाई कुनै एवार्ड प्राप्त भएन। यसै वर्ष प्रदर्शित राज कपूरको राम तेरी गङ्गा मैली फिल्मले प्राय जसो सबै एवार्डहरू जिते। प्यार झुक्ता नै पछि मिथुनको अर्को फिल्म थियो प्यारी बहना। त्यसपछि मिथुनको एउटा आइकनिक फिल्म प्रदर्शित भयो प्रेम प्रतिज्ञा।

करियरमा मिथुनले कतिपय बेजोड फिल्महरू दिए, तरै पनि मिथुनको कामलाई भने फिल्मी ब्याकग्राउन्डका इसानो व्यक्ति विशेषले त्यति महत्त्व दिएनन्। तरै पनि मिथुनले हार मानेनन्। तिनी भन्थे, मेरो लागि एउटाहरू कुनै वास्ता गर्दैन, जबसम्म मलाई दर्शकहरूले पर्दामा हेर्न चाहन्छ अनि मलाई माया गरिबस्छ म काम गरि नै रहन्छु। त्यसैले त मिथुनले विकल्प चुने कर्म गरिरहने, किनकि कर्मको दोस्रो विकल्प नै छैन। Yeah.

चौध सुधा मानवहरू आज हामी हाम्रो विश्वमा कार्यक्रम अन्तर्गत हामीले कुरा गरिरहेका थियौँ अभिनेता कलाकार मिथुन चक्रवर्तीको मिथुन चक्रवर्तीबाट

हामी अरू धेरै कुरा सिक्न सकौँ या नसकौँ, तर विकट परिस्थितिमा पनि आफ्नो कर्म गर्न भने छोड्नु हुँदैन भन्ने शिक्षा भने अवश्य लिन सक्छौँ, किनकि विफलताको अघि नै सफलता रहेको हुन्छ। यही सन्देशको साथ आजलाई बिदा माग्दछु। अवस्था नमस्कार।

नमस्कार। अब समय भएको छ कार्यक्रम विविध चर्चा र विविध चर्चाका कार्यक्रममा आज म श्रोताहरूलाई आधुनिक समाजमा ड्रग्सको कुप्रभावमाथि एक वार्ता प्रस्तुत गर्ने गरिएको छु। आजका आधुनिक गाउँ घर समाज र देशमा अवैध र हानिकारक मात लाग्ने तथा नशायुक्त औषधिहरू व्यापक रूपमा उपयोग भइरहेका छन्। यस्तो होइन कि यस्ता उपयोगहरू पहिले हुँदै नभएको चाहिँ कदापि होइन, तर धेरै कम्ती मात्रामा हुने गर्थ्यो। प्रायः निर्धन, किसान, मजदुर र अशिक्षित मानिसहरूले यी कुराहरूको सेवन गर्दथे, तर ठिक उल्टा आज यस्ता मात लाग्ने औषधिहरूको सेवन पढे लेखेका र उच्च व्यक्तिले पनि यस्ता नशायुक्त औषधि लिन थालेका छन्। पहिले यी नशायुक्त औषधिहरूको उपयोगलाई हे दृष्टिले हेरिने गरिन्थ्यो, अर्थात् जुन मानिसले यसको उपयोग गर्थे तिनीहरूलाई समाजमा नराम्रो दृष्टिले हेरिन्थ्यो। यसको विपरीत आज यी औषधि प्रयोग गर्ने युवावर्ग निश्चिन्त सेवन गर्न थालेको देखिन्छ। आज यस्तो औषधि दुरुपयोग गर्नेहरूको समस्या विश्वव्यापी बनिसकेको छ। विश्वभरिका धेरै युवाहरूले यसको सेवन गरिरहेका छन्। सबैभन्दा चिन्ता र दुःखको कुरो स्कुल कलेजहरूमा पढ्ने युवाहरू पनि यस्तो दुर्व्यसनबाट अछुतो रहेका छैनन्। पाश्चात्य देशहरूमा झैँ आज आफ्नै देश भारतमा पनि यो महारोग अभूतपूर्व गतिले फैलिरहेको छ। यस्ता महारोग हाम्रो सहर दार्जिलिङमा पनि फैलिरहेको देखिन्छ। यस्ता मादक औषधिहरूलाई विशेष रूपले दुई भागमा बाँड्न सकिन्छ। प्रथम, मनलाई प्रभावित गर्ने औषधिहरू जसमा अफिम, गाँजा इत्यादि छन् भने दोस्रो, शरीरलाई प्रभावित गर्ने औषधिहरूमा अफिम, मर्फिन, हिरोइन र यस्तै प्रकारका ट्याब्लेट जन्य औषधिहरू सामेल छन्। हसिस र गाँजा जस्ताहरूको सेवनले मनलाई कुव्यवसनी बनाउँदछ। यसले श्रम उब्जाउँछ, सँगसँगै यसको सेवन गर्ने बानी तथा लत पनि लाग्छ। जुन व्यक्तिलाई यसको लत लाग्छ त्यस व्यक्तिले यदि औषधि समयमा पाएन भने यसको अभावमा अति व्याकुल भएर छटपटाउने गर्छ। यो औषधिको सेवनले व्यक्तिको मनलाई दुर्बल बनाउँदछ, मांसपेशीहरू निर्बल हुन थाल्दछन् औ मनमा भय र त्रास उब्जिन्छ र निन्द्रा हराउँदछ। त्यस व्यक्तिको मनमा असुरक्षा, डर, लाज र चिन्ताले घर बनाउन थाल्छ। रिस उठ्ने गर्छ, मित्र र परिवारदेखि टाढा रहने कोसिस गर्न थाल्छ। कुनै पनि काम गर्न अघि यदि यस्तो औषधि सेवन गरेको छ भने काम गर्ने रुचि हराउँछ र काम सही ढङ्गले गर्न सक्दैनन्। विद्यार्थीहरूको पढाइमा मन लाग्दैन, उसले सधैँ उदास, निराशा र आत्मघाती सोचको अनुभव गर्न थाल्छ। त्यस्तै प्रकार अफिम, मर्फिन, हिरोइन आदि जस्ता औषधिहरूले मन र शरीरलाई बाँध्छ र सेवन गर्ने बाध्यता गराउँदछ। यदि यस प्रकारको लत लागेको व्यक्तिले त्यो औषधि समयमा पाएन भने उसलाई असहनीय पीडा, ऐठान, शरीर नै जक्डिएको अनुभूति हुन थाल्दछ। यी औषधिहरूको प्रयोग गर्ने व्यक्तिले आफ्नो शरीर, मन र बुद्धि यी तिनै कुरोबाट आफ्नो नियन्त्रण नै हराइसकेको हामी पाउँछौँ। यी सबै औषधि लत वा व्यवसन गर्ने औषधि हुन्। यसको सबैभन्दा घातक प्रभाव के हुन्छ भने औषधि सेवन गर्नेहरूलाई होस हराए झै बेहोसी र उद्विग्न हुन थाल्दछ। उसमा विभ्रम र विच्छिन्नताको लक्षण देखिन थाल्छ। यी औषधिहरूको सेवनले व्यक्तिको उत्प्रेरक शक्तिलाई पनि

नष्ट गरिदिन्छ। यहाँ वास्तविक कुरा के हो भने यी औषधिहरूको सेवनमा लत बसेपछि त्यस व्यक्ति औषधि बिना मरेतुल्य बन्दछ। यस प्रकारका औषधिको सेवनले उसमा केही अवधिको लागि स्फूर्ति र क्रियाशीलताको सञ्चार भए पनि औषधिको प्रभाव समाप्त हुने बित्तिकै ऊ पुनः शिथिल र स्थिर झै भइदिन्छ। यस्ता नशाली औषधिहरूको शिकार वयस्क, पौड, वृद्ध, स्त्री, पुरुष सबै हुन सक्छन्। तर आजकल धेरै जसो के देखिएको छ भने युवाहरू, केटाकेटी पनि, विशेष स्कुल र कलेजका विद्यार्थीहरू पनि यस व्यवसायमा फँसेको पाइन्छ। यसको सबैभन्दा ठुलो कारण कुसङ्गति हो। आजको व्यस्त मसिनी र भागदौडको जीवनमा कहिलेकाहीँ माता पिताहरूद्वारा आफ्ना नानीहरूलाई सम्पूर्ण ध्यान दिन सक्दैनन् र नानीहरू माता पिताबाट पाउन पर्ने समस्याहरूको समाधानबाट वञ्चित हुँदछन्। यति मात्र होइन, तिनीहरू आफ्ना माता पिताबाट साँचो सहानुभूति पनि वञ्चित रहने गर्छन्। बेरोजगार, शिक्षित, संवेदनशील नवयुवक आफूलाई दुविधा र असमञ्जस्यको स्थितिमा पाउँछन्। यसकारण तिनीहरूले कुनै उपाय नलाग्दा दुविधाको स्थितिमा नशालु औषधिहरूको सेवन गर्न थाल्दछन्। नशालु औषधिहरूको कुप्रभाव आज विश्वव्यापी समस्याको रूपमा हाम्रो अघि खडा भएको छ। प्राय सबै देशले यस्ता नशालु औषधिहरूको दुरुपयोगमाथि रोक पनि लगाएका छन्। यसको विरोधमा कानुन पनि बनेको छ, जसमा कठोरभन्दा कठोर सजाय दिने प्रावधान पनि रहेको छ। तर यहाँ विशेष कुरा के हो भने यो एउटा सामाजिक कुप्रवृत्ति हो र कुनै पनि सामाजिक कुसंस्कार र कुप्रभावलाई केवल कानुन र दण्डको बलमा भने समाधान गर्न सकिँदैन। यद्यपि यी नशालु औषधिहरूको दुरुपयोगमाथि कानुनी प्रतिबन्ध रहेको छ। यस्ता औषधिहरूको तस्करी गरिनु मुख्य कारण हो, अत यसको तस्करी एउटा ठुलो लाभदायक धन्दा पनि भइसकेको छ। यस्ता तस्करीहरूलाई रोक्ने पनि कानुन छ र कठोर दण्डको प्रावधान पनि। तर तस्करीलाई कानुन र दण्डको सहारले रोक्ने सफलता पनि अहिले पाइरहेको छैन। सुसङ्गतिले असल मान्छे बनाउँछ, कुसङ्गतिले बिगार्छ। यसैले यदि हामीले सफल, स्वस्थ र उन्नति गर्न हो भने सङ्गतिको महत्त्वलाई मूल्याङ्कन गर्न आवश्यक रहेको छ। यदि हामी आफ्नो वैवाहिक विकास, सामाजिक विकास र राष्ट्रको समृद्धि चाहन्छौँ र प्रगतिको मार्गमा सफलता हासिल गर्न चाहन्छौँ भने कुसङ्गति गरेर यस्ता अवैध र नशालु औषधिहरूको सेवन तथा ड्रग्सको कुप्रभावबाट आफ्नो मूल्यवान जीवनलाई व्यर्थै खेर नफालौँ, साथै आफ्नो जीवन सर्वनाश नगरौँ, असल मार्गमा हिँड्नलाई कदम टेकौँ, तब नै जीवनको सार्थकता बुझ्न सक्नेछौँ।

लौदा श्रोता मानवहरू, यसै भनाइको साथमा आजलाई विविध कार्यक्रमदेखि बिदा माग्ने सङ्केत पाइरहेको छु। यसले फेरि भेट्ने वचनको साथमा आजलाई भने म प्रस्तुता निर्मल गुरुङ बिदा चाहन्छु। हवस् त, नमस्कार। हाँ।

0: आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम एसियाली द्वन्द्वमा युद्ध विरामपछि सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्यारेन्टी फर रोजगार औ आजीविका मिसन अन्तर्गत राज्यहरूलाई 25,000 करोड रुपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभएको छ। भारतले स्विजरल्यान्डको जेनेभामा उपभोक्ता संरक्षण कानून र नीति सम्बन्धी अन्तर सरकारी विशेषज्ञ समूहको 9 सत्रको अध्यक्षता गर्नेछ। इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालयले मेटाबाट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा 7 दिनभित्र विस्तृत स्पष्टीकरण मागेको छ। अनि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज चम्पावत जिल्लाको टनकपुरबाट कैलाश मानसरोवर यात्रा 2026 पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि सुरु हुने इन्डोनेसिया भ्रमणले दुई राष्ट्रहरू बीचको विद्यमान सम्बन्धलाई बलियो बनाउनेछ र सहयोगका नयाँ क्षेत्रहरूको लागि बाटो खोलिनेछ। आज जकर्तामा आकाशवाणीसँग कुरा गर्नुहुँदै इन्डोनेसियाका लागि भारतका राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो, प्रधानमन्त्री मोदीको भ्रमणले भारत र इन्डोनेसिया बीच सहयोगका लागि धेरै नयाँ बाटोहरू खोलिनेछ, जसले यी दुई प्रमुख राष्ट्रहरू बीच बलियो सम्बन्ध र बढ्दो आर्थिक संलग्नतालाई स्पष्ट रूपमा प्रदर्शन गर्नेछ। श्री चक्रवर्तीले दुई देशहरू बीच कुनै नकारात्मक मुद्दाहरू नभएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, कुनै विवादहरू छैनन्, फलस्वरूप दुवै राष्ट्रहरू अब विकसित भारत र स्वर्णिम इन्डोनेसियातर्फ काम गर्न व्यापक रणनीतिक सहयोग खोजिरहेका छन्। व्यापक रणनीतिक साझेदारीको सन्दर्भमा श्री चक्रवर्तीले रक्षा र सुरक्षा निश्चित रूपमा तीमध्ये एक हो भनेर उल्लेख गर्नुभयो। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। पश्चिम एसियाली द्वन्द्वमा युद्ध विरामपछि हर्मुजको जल डमरुम हुँदै प्राकृतिक ग्यास आपूर्ति पुनः सुरु भएपछि यो निर्णय गरिएको हो। एक सूचनामा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले प्राकृतिक ग्यास आपूर्ति नियमन आदेश 2026 संशोधन गरिएको बताएको छ। यो संशोधनले सरकारलाई घरेलु रूपमा उत्पादित प्राकृतिक ग्यास र आयातित एलएनजीको आवन्टनलाई प्राथमिकता दिन अनुमति दिने विशिष्ट आपतकालीन प्रावधानहरू हटाइन्छ। हर्मुजको जलडमरुम हुँदै एलएनजी यातायातमा अवरोध आएपछि यस वर्षको मार्चमा आवश्यक वस्तु अधिनियम अन्तर्गत आपतकालीन आदेश जारी गरिएको थियो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 सुरु भएको विकसित भारत ग्यारेन्टी फर रोजगार अनि आजीविका मिसन ग्रामीण भिभिजी रामजी अधिनियम 2025 सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। भिडियो कन्फरेन्सिङ मार्फत मन्त्रीले यस मिसन अन्तर्गत राज्यहरूलाई 25,000 करोड रुपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभयो। श्री चौहानले सबै राज्य र केन्द्र शासित प्रदेशहरूको ग्रामीण विकास मन्त्रीसँग भिभिजी रामजी योजनाहरूको कार्यान्वयनको समीक्षा गर्नुभयो। उहाँले भन्नुभयो, आज जारी गरिएको पहिलो किस्तीको उद्देश्य यो सुनिश्चित गर्नु हो जसमा राज्यहरूसँग पर्याप्त धनराशि होस्। यसले गर्दा 15 दिनभित्र ज्याला भुक्तानी गर्न सकिनेछ। उहाँले मनरेगा कार्यान्वयन गर्न 3 वर्षभन्दा बढी समय लागे पनि विकसित भारत मिसन एकै दिनमा देशभरि फैलिएको उल्लेख गर्नुभयो। श्री चौहानले विकसित भारतको दृष्टिकोणलाई द्रुत गतिमा अगाडि बढाउन यस अधिनियम अन्तर्गत आगामी 5 वर्षमा 286,000 पञ्चायतहरूमा 7.5 लाख करोडभन्दा बढीको लगानी गरिने बताउनुभयो। उहाँले भन्नुभयो, भिभिजी रामजी योजना अन्तर्गत ज्याला दरमा औसतमा लगभग 10% वृद्धि गरिएको छ। श्री चौहानले भन्नुभयो, अबदेखि देशभरि कुनै पनि राज्यमा ज्याला दर प्रतिदिन 300 रुपियाँभन्दा कम हुने छैन।
2: मनरेगा को पूरे देश में लागू करने में 3 साल लगे थे, लेकिन मुझे आप सब पर गर्व है, 1 साल 2 साल नहीं, पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई। 100 दिन नहीं, अब 125 दिन रोजगार, 5 साल में 7.5 लाख करोड़ से ज्यादा की राशि 286,000 पंचायतों में ठीक से लग गई, तो गाँव संपूर्ण विकसित हो जाएंगे, समृद्ध और विकसित गाँव का निर्माण हो जाएगा।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतले स्विजरल्यान्डको जेनेभामा उपभोक्ता संरक्षण कानून र नीति सम्बन्धी अन्तर्सरकारी विशेषज्ञ समूहको नवौं सत्रको अध्यक्षता गर्नेछ। यो सत्र भोलिदेखि 8 जुलाईसम्म संयुक्त राष्ट्र व्यापार अनि विकास संगठनद्वारा आयोजना गरिएको हो। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले बताएअनुसार यो सत्रले सदस्य देशहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, उपभोक्ता संरक्षण अधिकारीहरू, शिक्षाविदहरू र अन्य सरोकारवालाहरूलाई उपभोक्ता संरक्षण कानून र नीतिमा उदीमान मुद्दाहरूमा छलफल गर्न एकसाथ ल्याउनेछ। अन्तर सरकारी विशेषज्ञ समूहले उपभोक्ता संरक्षण कानून र नीतिमा सहयोग र संवादको लागि एक प्रमुख अन्तर सरकारी मञ्चको रूपमा काम गर्दछ। उपभोक्ता मामिला विभागकी सचिव निधि खरेले सत्रको अध्यक्षता गर्नुहुनेछ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतहरूका अनुसार सरकारले इन्स्टाग्रामलाई त्यस्ता सामग्रीको प्रचार गर्ने अथवा पहुँचलाई सहज बनाउने सबै विज्ञापन र सामग्रीहरू रोक्न आदेश दिएको छ। इलेक्ट्रोनिकी तथा सूचना प्राद्योगिकी मन्त्रालयले मेटाबाट 7 दिनभित्र विस्तृत स्पष्टीकरण मागेको छ। सरकारले प्लेटफर्मले भारतको मध्यस्थ सुरक्षा दिशानिर्देशहरूको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिरहेको छ। भारतको डिजिटल कानुन अन्तर्गत अश्लील सामग्री र बाल यौन शोषण सामग्रीको वितरण एक अपराध हो। यसअघि मन्त्रालयले इन्स्टाग्राममा बाल यौन शोषणलाई प्रवर्धन गर्ने आपत्तिजनक सामग्री प्रदर्शन भइरहेको सङ्केत गर्ने रिपोर्टहरूको बारेमा जानकारी लिएको थियो र अधिकारीहरूलाई मेटाबाट प्रतिक्रिया माग्न निर्देशन जारी गरेको थियो।
1: इलेक्ट्रोनिकी और सूचना प्रौद्योगिकी मंत्रालय ने मेटा से 7 दिनों के भीतर विस्तृत स्पष्टीकरण मांगा है। सरकार इस बात की समीक्षा कर रही है कि क्या प्लेटफॉर्म ने भारत की मध्यस्थ सुरक्षा दिशा निर्देशों का अनुपालन किया है। भारत में डिजिटल कानूनों के अंतर्गत अश्लील सामग्री और बाल यौन शोषण सामग्री का वितरण एक अपराध है। इससे पहले मंत्रालय ने उन रिपोर्टों का संज्ञान लिया था जिनमें कहा गया था कि इंस्टाग्राम पर कुछ आपत्तिजनक सामग्री प्रदर्शित की जा रही है जो बाल यौन शोषण को बढ़ावा देती है और अधिकारियों को मेटा से जवाब मांगने के निर्देश जारी किए थे। अनुपम की रिपोर्ट के साथ समाचार कक्ष से वैष्णवी।
0: लोकतान्त्रिक गणराज्य कांगोमा इबोलाको प्रकोप फैलिँदै गएको छ। महामारीको हालसम्म 1528 मामिला पुष्टि भएका छन् जसको परिणामस्वरूप 492 जनाको मृत्यु भएको छ। देशका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले जारी गरेको रिपोर्ट अनुसार 239 बिरामीहरू निको भएका छन् जबकि 628 जना आइसोलेसनमा छन् अथवा उपचार गराइरहेका छन्। थप रूपमा 128 शङ्कास्पद मामिला पहिचान गरिएका छन्। अधिकारीहरूले प्रकोप नियन्त्रणमा धेरै चुनौतीहरूको सामना गर्नु परेको उल्लेख गरेका छन्। यस वर्ष वार्षिक श्री अमरनाथजी यात्रा जोस र उत्साहका साथ सुरु भएको छ। तीर्थयात्रीहरूको पहिलो 2 दिनमा 32,313 श्रद्धालुहरूले पवित्र गुफा तीर्थस्थलमा पूजा गरे। यसैबीच वार्षिक यात्राको लागि तीर्थयात्रीहरूको चौथो समूह आज बिहान कडा सुरक्षा व्यवस्थाका बीचमा जम्मूको भगवती नगर यात्री निवासबाट प्रस्थान गरेको छ। यस समूहमा 291 वाहनहरूमा यात्रा गर्ने 6731 तीर्थयात्रीहरू छन्। यीमध्ये 4131 तीर्थयात्री 139 वाहनमा परम्परागत पलगाम मार्ग हुँदै अगाडि बढिरहेका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज चम्पावत जिल्लाको टनकपुरबाट कैलाश मानसरोवर यात्रा 2026 पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। पहिलो समूहमा एक डाक्टर सहित 49 यात्रीहरू छन्। समूहमा 34 पुरुष र 15 महिला सामेल छन्। यस अवसरमा बोल्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, कैलाश मानसरोवर यात्रा केवल धार्मिक तीर्थयात्रा मात्र होइन तर आध्यात्मिक जागरूकता, सांस्कृतिक एकता र राष्ट्रिय सद्भावको प्रतीक हो। अन्त्यमा मुख्य समाचार। पश्चिम एसियाली द्वन्द्वमा युद्ध विरामपछि सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्यारेन्टी फर रोजगार औ आजीविका मिसन अन्तर्गत राज्यहरूलाई 25,000 करोड रुपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभयो। भारतले स्विजरल्यान्डको जेनेभामा उपभोक्ता संरक्षण कानून र नीति सम्बन्धी अन्तर सरकारी विशेषज्ञ समूहको नवौं सत्रको अध्यक्षता गर्नेछ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज चम्पावत जिल्लाको टनकपुरबाट कैलाश मानसरोवर यात्रा 2026 को पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।

0: منور کریں. آئیے ستمگر صاحب.
1: آئیے. شکریہ. سامعین، مختصر مشاعرے کا لحاظ رکھتے ہوئے میں بھی جلد سے جلد اپنی بات کہہ کر جانا چاہوں گا. عرض ہے، کل رات دیکھا خواب میں میں ہو گیا منتری، بنگلہ ملا مجھ کو اور ملا ایک سلطنی، چھوٹا بڑا سبھی جھک کر کرے سلام، جاتا جدھر گلی میں یا سڑک پر، لیکن جو کھلی آنکھ میرا حال ہوا بدتر. 10 بج چکے تھے جبکہ 9:15 کا ہے دفتر.
2: وائی واہ، کیا خیال، کیا خواب ہے، مگر ایسا خواب حضور کہاں لے کے دیکھ رہے تھے؟
3: آج مفتی پی کر نالی میں الٹ گئے.
4: ارے باپ دادوں نے بھی کبھی کسی نے پی ہو تو جانے.
5: میں دیکھ رہا ہوں کہ پانڈال کے مغرب داری کچھ شور شرابہ زیادہ ہو رہا ہے، کیا ہو گیا؟
6: دیکھیے جناب، مشاعرے کے لیے چندہ میں نے اسی شرط میں دیا تھا کہ مجھے بھی اپنا کلام پڑھنے کا موقع دیا جائے، لیکن ابھی تک میرا نمبر نہیں آیا. اتنا سمجھ لیجئے کہ اب اگر مجھے اپنا کلام سنانے کا موقع نہیں دیا گیا تو میں کسی اور کو بھی نہیں سنانے دوں گا. اگلا کلام تو میں ہی پڑھوں گا.
2: کیسے پڑھیں گے آپ؟ ارے چندہ تو سبھی نے دیا ہے، اس کی بھی کوئی چیز ہے کہ نہیں؟ جس ترتیب سے لسٹ میں نام ہے ویسے ہی پکارے جائیں گے. خاموشی سے بیٹھ جائیے، لسٹ میں آپ کا نام نہیں ہے. جب سب پڑھ لیں گے اور میں بھی اپنا کلام پڑھ لوں گا تب آپ کا نام پکارا جائے گا. آپ کا نام میں لکھ لیتا ہوں.
6: ابے تو کون ہوتا ہے لکھنے والا؟ دھاندلی سے آج مائک کام لیا تو اپنے آپ کو مختار سمجھنے لگا ہے؟
2: دیکھ دیکھ دیکھ دیکھ، تمیز سے بات کیجیے بھائی، یہ مشاعرہ ہے، بچے بازار نہیں ہے.
6: ابے تیری تمیز کے تو ایسی تیسی، اتر نیچے اتر
2: نیچے. کون لکھ گیا؟ زبان سنبھال لیجیے ورنہ برا ہو جائے گا.
6: برا ہو جائے گا؟ ابے کیا برا ہو جائے گا، ذرا میں ابھی تو دیکھ لوں.
7: पंच भाई सुनत रहनी झलकी और मन मन साइन कर गई. पंच भाई, आज के समय में हमन के जो पर्यावरण बा लगातार प्रदूषित हो जात बा, मतलब सांस लिहल तक दुभर हो गई बा.
8: सही कर भैया. हाँ,
7: ऐसी स्थिति में पर्यावरण के बचावे के हमन के सबका कर्तव्य बा, और पर्यावरण तब्बे बची जब हमन के वृक्षारोपण वृहद स्तर पर.
8: भैया सही कहल तू. अगर देखे ये समय सब कुछ अपन देख, जुलाई महीना आ गए लेकिन बारिश के अपन यही स्थिति बाटे. जुनू में बढ़ी बाढ़ी आ जात रहा है, कब बरखा नहीं होता, गर्मी इन्ना बढ़ता, ये सब कुछ पर्यावरण के प्रदूषण के ही चलते होता. ये नाते भैया हो अपन जो बाटे कि वृक्षारोपण जब कई जाए तब पर्यावरण अपन सुरक्षित
7: रही, और हमन के मतलब जो वैश्विक तापन बा ओहू से बचल जा सकला, हमन पर्यावरण भी सुरक्षित रही. पंच भाई, यही के साथ कई कई जा मन मन साइन और सुनल जाए लोकगीत.
9: जी हाँ, भौरे गुनगुनाएंगे और खिलेंगी आपके मन की कलियाँ.
10: 1 जुलाई से सुनिए गाते गुनगुनाते कार्यक्रम एक नए अंदाज में.
9: करिए अपने मनपसंद फिल्मी गानों की फरमाइश आकाशवाणी गोरखपुर के फेसबुक पेज पर.
10: 1 जुलाई 2026 को प्रसारित होने वाले कार्यक्रमों के पोस्टर कमेंट बॉक्स में लिखिए
9: गाने के बोल,
10: गीतकार
9: और संगीतकार,
10: और अपने चाहने वालों और दोस्तों के नाम,
9: और सुनिए अपने पसंद के गीत आकाशवाणी गोरखपुर से.
10: आपकी फरमाइश हमारे सुरों के साथ, यादें बन जाएंगी खास. गाते
9: गाते गुनगुनाते
10: सुनिए सुबह 10:05 पर.
9: सुनते रहिए आकाशवाणी गोरखपुर.
11: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
12: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
11: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
12: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
11: डायल कीजिए 8700014242.
12: नंबर एक बार फिर नोट करें 8700014242.